0: भन्दै गए, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ। म किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेर म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ। छिर्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ, मलाई हाम्रो सानसानो काम मैले सबैलाई म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
1: अहिले चाहिँ कतिको पुलिस आएको, कतिको फोन आइरहेको छ त?
0: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर। मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ। एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौ कि।
1: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा तपाईँले योजनाहरू लगेर बुझाउने, यो चाहिँ पारदिनु पर्यो भन्ने,
0: यस्तो पारदिनु पर्यो भन्ने परेन। मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, होइन बुझाएको छु। सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु। जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
1: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो।
0: मैले उठाएन, मैले भाषणमा
1: पेट्रोलियमको कुरै गर्नु भएन,
0: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ। मैले यसलाई
1: अहिले चाहिँ सरकारले
0: प्राथमिकता दिन्छु भनेर मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको, प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नु भएको एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ। सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर। दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम शुरू भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनै पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु। सबैभन्दा पहिला त्यो बाटो नभनेको किन त उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, होइन त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकामको बाटो ठूलो बनाउनु पनि छ, त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको। तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि, ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा। म योचोटि विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु, मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु यो यस्तो यस्तो छ यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ। आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै
1: विगतको कस्तो हामीले अनुभव अथवा हामी सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो, प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा। अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राजनीति?
0: यो पहिलो विकासीय योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु।
1: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
0: उहाँहरूसँग हाम्रो कम्युनिकेसन नै छैन, उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ
1: मन्त्रालयको तर्फबाट
0: छैन।
1: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
0: त्यति बेलामा पनि सुन्नु मात्रै भयो, हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो, हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको, हामी त समग्र कर्णालीको राख्यौं अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौं हामीले त्यति बेलामा।
1: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
0: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
0: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको, होइन त्यसपछि आएर यो रुबेडियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनपर्ने छ होइन हजुरको त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन् त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ धेरै चिजहरू छ दैलेखमा
1: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि
0: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ त्यसमा त दुई मत नै छैन त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निन्ताइरहेछ होइन जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नुपर्छ प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ उहाँले गर्नु भएको छैन भन्नु हुँदैन प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ यसमा धेरै काम गर्नुभएको छ होइन
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ
0: स्वास्थ्यमा पनि
1: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति
0: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केहीले हो त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा पनि अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले मेन चाहिँ
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के उपेक्षा गर्नु
0: अब यस्तो छ यो चाहिँ अब
1: घरको
0: हजुर अब अलिकति जुन यो हाम्रो हस्पिटल है जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन हाम्रो भवनै अलपत्र छ त्यो भवन बनिरहेको छैन यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने
1: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ
0: हजुर यस्तो छ अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ अब कर्णाली भन्नुहोस् दैलेख परिहाल्छ त्यो होइन हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछौँ सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
0: होइन जुनसुकै पार्टीको होस् भइरहेछ
1: संघमा प्रदेशमा
0: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ
0: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ
0: कति चिजहरू छ भ्युवर्स मिल्दैन रहेछ
1: जस्तै
0: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँहरूले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ कति भ्युवर्स चाहिँ मिल्दैन तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन त्यो भइरहेछ तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएको छ समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोडम्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढी हुने तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा
0: सामाजिक सञ्जाल त कमै युज हुन्छ फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि फोन उठेन भने कुनै मिटिङहरूमा भएर नउठ्न सक्छ अब अहिले नउठ्न सक्छ होइन तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु
1: फोन चाहिँ कस्तो आउँछन् के भनेर आउने गरेको
0: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ यस्तो भयो भन्नुहुन्छ केही चाहिँ मेरो सचिवालयले नै गर्छ होइन दैलेखमा मैले सचिवालय राखेको छु उहाँ कन्ट्याक्ट गर्नुहोस् उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु अरू धेरै कामहरू छ उतैबाट हुन्छ अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै अब रिसाउनुहुन्छ नरिसाउनु यस्तो हो भन्छु सम्झाउन गाह्रो छ गाह्रै छ
1: सचिवालयको कुरा गर्नुभयो कसरी चलाउनु भएको छ त्यहाँ
0: दैलेखमा
1: आफ्नै खर्च
0: हजुर आफ्नै खर्च
1: त्यसले पुग्छ भ्याउँछ
0: यस्तो छ भ्याउँछ म आफै यस्तो छ मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ
1: कतिजना मान्छे राख्नुभयो
0: एकजना मात्रै हुनुहुन्छ त्यहाँ अब फोनहरू
1: उठाउनु
0: हजुर अफिस जस्तो खोलेको छ यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु
1: उहाँहरूको
0: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर अब काठमाडौँ आएर नबसी पनि हुँदैन यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ यहाँ नबसी पनि हुँदैन जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन उहाँहरूको समस्याहरू राखिदिने ठाउँ भएन त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर
1: चाहिँ
0: गरेको छु त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन मेरो फ्यामिली वहीँ हुनुहुन्छ उहाँले पनि कोअर्डिनेसन गरिदिनु
1: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ताको रूपमा के आएको यो हप्ताभरि भन्ने हो कि
0: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ यस्तो यस्तो गरेँ मैले यस्तो यस्तो गरिदिएँ भन्नुहुन्छ उहाँ अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ अनि जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ
1: यो अहिले सांसदलाई स्वकीय दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेको छैन यो बहस पनि चलिरहेको छ तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि
0: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो होइन अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यसो के चाहिन्छ चाहिँदैन भन्ने
1: माग्ने नमाग्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो
0: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन किनभने सरकारले हटाउनु भयो सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन
1: कतिपय सांसदले चाहिँ स्वकीय भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो तपाईँलाई कस्तो लाग्छ
0: खै उहाँहरूको त होला हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
0: हाम्रो टिम छ सबै सांसदहरूको सबै
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद
0: हाम्रो कंग्रेसकै टिम छ
1: त्यो पार्टीले नै सबै व्यवस्था
0: गर्छु किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन ऊ गर्नु हुँदैन हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
0: त्यस्तो त छैन हामीलाई जुनको आवश्यक पर्यो जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञ कठिनसँग कुरा गर्छौँ
1: पार्टीभित्र
0: हजुर हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
0: अहिले सबै नयाँ टिम गरेछ
1: यसले तपाईँहरूलाई फाइदा के भयो
0: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ
1: यो त अब सांसद र सुकिएको कुरा भयो अलिकति पार्टीको कुरा गरौँ काँग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भनेर भइरहेछ हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काँग्रेसको नेता
0: यो यस्तो यसमा चाहिँ म धेरै गहिरन चाहने किनभने यो पार्टीभित्रको कुरा हो त्यहाँ हाम्रो सभापति हुनुहुन्छ महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन होइन यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको यहाँनिर
1: मैले सल्टिँदाखेरिको राम्रो के हुन्छ नसल्टिँदाखेरिको चिन्ता चासो चाहिँ के हुन्छ
0: त्यो चाहिँ अब महाधिवेशन नजिकै छ. एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ. यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दाखेरि त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त थियो नि. हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढाली कण्ठ जानुहुन्थ्यो,
1: त्यो
0: सामान्य हो. अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेको छु. त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ.
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाजा संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
0: त्यो चाहिँ हुँदो रहेछ. कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ. प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ.
1: प्रमुख सचेतक
0: हजुर पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो, तर आफूले भन्दाखेरि
0: आफूले पनि भन्न पाइयो, तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन.
1: उहाँहरूले
0: 100% निजी विचार दिन सक्नुहुन्छ. हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने कि आफै निजी दिनुपर्ने हुँदो रहेछ. त्यहाँ
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद सुमनजी, यहाँलाई
0: थ्याङ्क यू.
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासुना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं. तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठीक 6 बज्यो.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: खानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौसम्म आवत जावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको थियो। स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्याबाट आफूहरूले मुक्ति पाएको बताउनुभयो। मैकोट क्षेत्र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबास दाङ होलेरी थबाङ हुँदै रूकुम पूर्वका काँक्री तकसेरा हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सड़क खण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रूकुमका सहकर्मी निराजन विकास श्रीपालीले खबर पठाउनु भएको छ। गाउँपालिका अध्यक्ष घरती मगरले पक्की पुलका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि स्थानीय सरकार आफै अग्रसर हुनुपर्नेको उल्लेख गर्नुभयो। गाउँपालिकाले अन्य दुईवटा स्थानमा निर्माण भइरहेको बेली ब्रिज समेत उद्घाटन गर्ने तयारी गरेको छ।
2: बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि सरकारले छानबिनका लागि दुई छुट्टा छुट्टै समिति गठन गरेको छ। विवाद तथा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापी सम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो। गत 7 जेठमा बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लाम्पाटा च्याचोर क्षेत्रमा भएको झडपमा 6 जना घाइते भएका थिए। लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढ़ाएपछि उक्त भूभाग हुम्लामा पर्ने दावी गर्दै विवाद चर्किएको थियो। 6 दिनसम्म पनि घटना साम्य नभएपछि गृह र भूमि मन्त्रालय मार्फतका दुई समिति बनाइएको छ। हिजो गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधि सहितको

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: sip on the extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880.
3: मानसिक समस्याबाट बच्ने उपायहरू:
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
4: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: अनि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
6: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
5: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
6: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
5: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736
7: मरेको के हो
8: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलिक पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढ़ी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेको छ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एण्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक, यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: दिइराख्नु
1: भएको छैन, तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट निहालिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेछ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकिएर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि? अथवा
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै
0: हामीले।
1: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले तपाईँले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेछौँ। किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै किटिगुरको डाँडामा बसेर आइटी
0: लाखौँ
1: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि। उहाँहरूले राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम।
1: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु। यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ।
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेको छ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने, भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौँ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 38 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि
0: त्यसैले टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि प्रष्ट लेखिएको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिरिजाप्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री न उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि, त्यो हामीले देखि नै रहेछौँ। तर यसले के चाहिँ बुझाउँछ भने, जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
0: भनेको? प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलको।
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ, न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्याएछ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको?
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन, त्यहाँ पूर्ण रूपमा दुईटा समिति बसेर, दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन शुरू भएको छ। समितिहरूमा सबै कुराहरू उठाएर राखिएको छैन, र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ, यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन्, पास गर्न खोजिरहेछन्। अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी एक्सपेक्ट चाहिँ गर्दैन।
0: यसलाई सच्याउनको लागि कांग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलिक सुनाउन तपाईँको?
1: चुनाव
0: यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जान पनि, सबैलाई मिलाएर लिएर जान पनि, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
0: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा
1: कांग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो। त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदी बहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कंग्रेस पार्टीबाट भन्ने एउटा उहाँहरूमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
0: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलिक बढी गर्नुपर्ने सिद्धान्त त त्यो होइन, फेरि तपाईँले चाहिँ कतिको विकास निर्माण लिन्छु भन्नुभएको छ? तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु
1: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठूलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ, छिट्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ मलाई हामीलाई सानसानो कामलाई मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
0: अहिले चाहिँ कतिको पुल प्लेसाको कतिको फोन आइरहेछ त?
1: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि खेरि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
0: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने यो चाहिँ पारिदिनु पर्यो भन्ने?
1: यस्तो पारिदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन, बुझाएको छु, सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
1: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन,
1: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
0: अहिले चाहिँ सरकारले
1: प्राथमिकता दिन्छु भनेर छ, मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको
0: थिएँ,
1: सुनाउन कुरा चाहिँ सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनी पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेको किन त उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन. त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउन पनि छ. त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त. भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म योचोटि विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु. मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु यो यस्तो यस्तो छ यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै.
0: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति?
1: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ. अब कसरी गभर्नमेन्टले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
0: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
1: उहाँहरूसँग हाम्रो कम्युनिकेसनै छैन. उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ
0: मन्त्रालयको तर्फबाट
1: छैन.
0: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो?
1: त्यति बेलामा पनि सुन्नु मात्रै भयो. हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो. हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको र हामी त समग्र कर्णालीको राख्यौं. अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौं हामीले त्यति बेलामा.
0: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
1: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
0: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
1: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ. मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन. त्यसपछि आएर यो रुबेरियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ. त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनपर्ने छ होइन. हजुरको त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ. मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे, मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्. त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ. धेरै चिजहरू छ दैलेखमा,
0: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि?
1: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन. त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ. गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको. धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ, त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निन्ताइरहेछ होइन. जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि. अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नुपर्छ. प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नुभएको छैन भन्नु हुँदैन. प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ होइन.
0: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
1: स्वास्थ्यमा पनि
0: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति,
1: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो. त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नै अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ, यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले.
0: त्यसमा के गर्नुहुन्छ तपाईँबाट, के उपेक्षा गर्नु?
1: अब यस्तो छ, यो चाहिँ अब
0: घरको
1: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अल्पत्र छ, त्यो भवन बनिरहेको छैन. यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ, त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डाक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने
0: हो। ती सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
1: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेको छ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ। अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछौँ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
0: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक संवाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
1: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ
0: संघमा प्रदेशमा
1: एकदमै
0: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ
1: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ।
0: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
1: कति चिजहरू छ भ्युअर्स मिल्दैन रहेछ
0: जस्तै
1: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँहरूले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँदा कति भ्युअर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ। तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएछ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोडम्याप चाहिँ निकाल्छौँ
0: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढ़ी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
1: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि, फोन उठेन भने कुनै मिटिङहरूमा बाट नउठ्न सक्छ, अब अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
0: फोन चाहिँ कस्तो आउँछ नि के भनेर?
1: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ, केही चाहिँ मेरो सचिवालयले नै गर्छ है, दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु। अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै, अब रिसाउनुहुन्छ नरिसाउनु यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ गाह्रै छ।
0: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यो
1: दैलेखमा?
0: आफ्नै खर्च खर्चले हो कि?
1: हजुर आफ्नै खर्च,
0: त्यसले पुग्छ भ्याउँछ?
1: यस्तो छ भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
0: कसैले मान्छे राख्नुभयो?
1: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू उठाउनु
0: सम्पर्क कार्यालय खोलेर,
1: हजुर अफिस जस्तो खोलेको छ। यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु।
0: उहाँहरूको
1: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानून बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राख्दिने ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ गरेको छु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन, मेरो फ्यामिली वहीँ हुनुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनु।
0: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ता के आयो त हप्ताभरि भन्ने हो कि?
1: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ, अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ, यस्तो यस्तो गरेँ मैले यस्तो यस्तो गरिदिएँ भन्नुहुन्छ उहाँ, अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन, अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ, अनि जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
0: यो अहिले सांसदलाई सोकिए दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेका छैन, यो बहस पनि चलिरहेको छ, तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि?
1: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो, होइन सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यसो के चाहिन्छ चाहिँदैन
0: भन्ने भनेपछि काङ्ग्रेसको धारणा के हो
1: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन किन सरकारले हटाउनु भयो हो सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन
0: कतिपय सांसदले चाहिँ सोकिए भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो तपाईँलाई कस्तो लाग्छ
1: त्यो उहाँहरूको त होला हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ
0: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
1: टिम छ सबै सांसदहरूको सबै काम
0: काङ्ग्रेसको टिम छ कि बासना थापा सांसद
1: हाम्रो कंग्रेसकै टिम छ
0: त्यो पार्टीले नै सबै व्यवस्था गरेको
1: किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन ऊ गर्नु हुँदैन हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ
0: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
1: त्यस्तो त छैन हामीलाई जुन आवश्यक पर्यो जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञको टिमसँग कुरा गर्छौँ
0: पार्टीभित्र
1: हजुर हाम्रो पार्टीमा छ अहिले
0: नयाँ हो कि
1: अहिले सबै नयाँ टिम गरेर छ
0: यसले तपाईँहरूलाई फाइदा के भयो
1: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि छ एकदम सहजता भएको छ
0: यो त अब सांसद र सुकिएको कुरा भयो अलिकति पार्टीको कुरा गरौँ काङ्ग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भनेर भइरहेछ हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काङ्ग्रेसको नेता
1: यो यस्तो यसमा चाहिँ म धेरै गहिरन चाहने किनभने यो पार्टीभित्रको कुरा हो त्यहाँ हाम्रो सभापति हुनुहुन्छ महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन होइन यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको यहाँनिर त्यो चाहिँ अब महाधिवेशन नजिकैदैछ एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो भोलि पनि हुन्छ यो विचार समूह हो भोलि महाधिवेशनमा गइराख्दा त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि थिएन त थियो नि हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो कोही बुढालिङ कण्ठ जानुहुन्थ्यो
0: त्यो
1: सामान्य हो अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेछु त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ उहाँहरूले
0: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास नै कस्तो हुँदो रहेछ
1: त्यो चाहिँ हुँदो रहेछ कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ
0: प्रमुख सचेतक हजुर
1: पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
0: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो तर आफूले भन्दाखेरि
1: आफूले पनि भन्न पाइयो तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन उहाँहरूले
0: 100%
1: निजी विचार दिन सक्नुहुन्छ हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने के आफै निजी दिनुपर्ने हुँदो रहेछ त्यहाँ
0: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद सुमनजी यहाँलाई यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
0: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्य।

0: Radio.
1: Extreme energy drink.
2: मङ्सिर 10 गतेदेखि 25 गतेसम्म तदनुसार सन् 2020 नोभेम्बर 25 डिसेम्बर 10 तारीकसम्म मनाइने लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौं।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो
1: पाइपिंग सोल्युशन्स
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो समयमा विश्वका केही देशमा हान्टा भाइरस र इबोलाको समस्या देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डसको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायत 12 देशलाई सतर्क गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। आजको कार्यक्रममा हामी नेपालमा इबोला, हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनुपर्ने सावधानीका बारेमा आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी गर्छौं। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्ते सम्झनाजी।
0: डाक्टर साहब, हामी सबैभन्दा पहिला चर्चा गरौं हान्टा भाइरसबाट नै। हान्टा भाइरस यो खासमा कस्तो खालको स्वास्थ्य समस्या हो?
1: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस जुन चाहिँ कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ होइन, त्यस्ता रोगहरूलाई जुनोसिस
0: संक्रामक।
1: अब हान्टा भाइरसको केसमा चाहिँ यो प्राकृतिक रूपमा मुसा प्रजातिका जनावरहरूमा रहिरहेको हुन्छ अनि अब त्यो मुसासँग नजिक सम्पर्कमा मानिसहरू पुग्दाखेरि विशेष गरी अब प्राय अमेरिकामा चाहिँ यो क्याम्पिङ जाँदा होइन यो त्यहाँ निश्चित क्षेत्रहरूमा जहाँ मुसाहरूमा यो हान्टा भाइरस देखेको छ ती क्षेत्रहरूमा मान्छेहरू घुम्न जाँदा सम्पर्क हुने र अब यो अहिलेको यो क्रुज सिपको केसमा चाहिँ अब जस्तो अर्जेन्टिनामा पनि त्यहाँ मुसाहरूमा निश्चित किसिमको यो आइन्डिज भाइरस भन्ने हान्टा भाइरस चाहिँ छ होइन, अनि त्यहाँ क्रुज सिपमा भएका मान्छेहरू जमिनमा जब गए र त्यहाँ मुसाको वरिपरि पुगे त्यो बेला उनीहरूलाई सर्ने सरेको रोग हो। अब यो चाहिँ मुसाको दिसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन वा सासले तानियो भनेको एरोसोलाइज हुने भनेको चाहिँ त्यो दिसा पिसाबका छिटा कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन त्यो त्यस्तो खालको अथवा त्यो चाहिँ मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ अनि यसले चाहिँ अब धेरै जसो मान्छेलाई प्राय सबै भाइरल इन्फेक्सनहरूले यो यसमा इबोला, हान्टा भाइरस, डेङ्गी, इन्फ्लुएन्जा यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन अनि र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छ
0: जुन यहाँले भन्नुभयो कि फरक फरक लक्षण पनि देखा पर्न सक्छ भनेर। सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
1: अब लक्षणको कुरा गर्दाखेरि सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने त्यस्ता लक्षणहरू देखिन्छन् भने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ कार्डियोपल्मोनरी सिन्ड्रोम भनिन्छ होइन, त्यो भनेको चाहिँ हार्ट फेलियर मुटुले चाहिँ यो रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, अर्कोतिर अनि अक्सिजन कम हुने, रगतमा अक्सिजन कम हुने, श्वास प्रश्वासमा समस्या हुने र यो चाहिँ अलि हान्टा भाइरसको केसमा चाहिँ त्यो एकदमै केही घण्टाभित्रै हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन सास फेर्न गाह्रो हुने त्यस्तो खालको उसमा अवस्थामा पुग्छ, कार्डियोपल्मोनरी सिन्ड्रोम भनिन्छ होइन, त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति क्लासिक विशिष्ट खालको लक्षण हो होइन। अब पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ अब यस्ता जटिल लक्षणहरू देखिसकेपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन, सुरुमा पहिलो त शंका नै हामीले सुरुदेखि हामी चाहिँ यस्तो यस्तो सिचुएसनमा चाहिँ हान्टा भाइरस हुन सक्छ भनेर शंका गर्नु पर्यो। जस्तो कोही मान्छे चाहिँ त्यो हान्टा भाइरस संक्रमित मुसाहरू हुने क्षेत्रमा घुम्न गएको छ र ऊ फर्केर आएको होइन, एक दुई हप्तामा चाहिँ उसलाई केही ज्वरो आउने, टाउको दुख्ने यस्ता लक्षणहरू छ भने त्यसरी पनि सोच्नु पर्यो। भनेपछि कसैलाई ज्वरो आउने, टाउको दुख्ने त्यस्तो हुँदाखेरि उसको ट्राभल हिस्ट्री कता कता घुमेको छ त्यो सोध्नु पर्यो। अनि त्यसपछि अथवा त्यस्तो संक्रमित मान्छे अहिले त अब कोही हुन्छ नि, त्यही क्रुज सिपमा भएका मान्छेहरूसँग सम्पर्कमा आएका मान्छेहरू पनि विभिन्न ठाउँमा छन् होला। त्यस्ता मान्छेहरू अहिले त अब देशहरूले क्वारेन्टिन गरेका छन्, तर कति मान्छे अब त्यो अलिकति क्वारेन्टिनको लागि चाहिँ एकदम स्ट्रिक्ट क्राइटेरिया हुन्छ, त्यो अलि नपुगेका मान्छेहरू पनि हुन्छन् कि, पर बसेको थिएँ होइन, सँगै निकट सम्पर्कमा थिइनँ तर म त्यही भवनमा थिएँ अथवा त्यस्ता होइन त्यस्तो खालको भन्ने मान्छेहरू त फेरि उनीहरूलाई सर्न सक्ने सम्भावना त हुन्छ, कम हुन्छ तर हुन्छ। हो भनेपछि त्यस्तो किसिमको कुनै न कुनै हिसाबले यो शंका गर्नुपर्ने अवस्थाहरूमा चाहिँ पहिले नै हामीले शंका गरेर यो हान्टा भाइरस हुन सक्छ भनेर नै अनि सावधानी र जाँचका कुराहरू सुरु गर्नुपर्छ।
0: जुन लक्षणहरू यहाँले भन्नुभयो नि त्यो लक्षण त सामान्यतया अन्य रोगसँग पनि जोडिएको, अन्य रोगसँग पनि मिल्दो जुल्दो भएकोले चाहिँ त्यो हो कि त्यो पहिचान गर्न गाह्रो होला। विशिष्टीकृत लक्षण भनेको जुन अलिकति मुटुमा चाहिँ समस्या हुने चाहिँ, यो चाहिँ अलिक फरक लक्षण चाहिँ देखियो, यसबाट चाहिँ हामीले हो कि भनेर शंका गर्ने। तर यहाँले भन्नुभयो कि यो लक्षण देखिसकेपछि धेरै ढिला भइसक्छ होइन, भनेपछि हामीले अलिकति यो लक्षण सँगसँगै हामीले अरू केमा जोड दिने होला त, जस्तो यो चाहिँ अब हान्टा भाइरस हो भनेर।
1: अहिले त हामीले अब खास यो कहाँ कहाँ फैलिरहेको छ, अब अहिले नेपालमै त आएको छैन होइन, अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ, त्यहाँ मान्छेहरू कसरी बसेका छन्, त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ, कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको, घरमा होम आइसोलेसनमा राखेको छ, अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन, अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन्, अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो। अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन, मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन, त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो। त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो। र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने, ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ, त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ।
0: हुन त नेपालमा आइपुगेको छैन तर हामी सतर्क भइसक्नुपर्ने अवस्था पनि छ, अघि यहाँले पनि भन्नुभयो होइन, विशेष गरेर सर्ने चाहिँ कसरी रहेछ, ती व्यक्तिहरूको नजिकमा पुगेर अथवा हावाबाट केबाट सर्दो रहेछ।
1: अब प्राय जसो यो हान्टा भाइरस भन्ने चाहिँ यसका पनि विभिन्न उप प्रजातिहरू छन् होइन, अधिकांश हान्टा भाइरसहरू चाहिँ व्यक्ति व्यक्तिबाट सरेको त्यस्तो देखिँदैन। जस्तो अमेरिकामा वर्षेनी थुप्रो केसहरू रिपोर्ट भइरहेको हुन्छ तर ती चाहिँ व्यक्ति व्यक्तिमा सरेको हुन्न, त्यही त्यो जनावरको सम्पर्कमा कुनै कारणले पुगेका मान्छेहरूबाटलाई चाहिँ लाग्छ होइन। तर यो एन्डिज भाइरस भनेर जुन अहिले पछिल्लो समय यो क्रुज सिपसँग सम्बन्धित यो आउटब्रेकमा चाहिँ यो एन्डिज प्रजातिको हान्टा भाइरस चाहिँ व्यक्ति व्यक्तिमा पनि सर्ने भनेर डकुमेन्टेड छ। यसको चाहिँ त्यस्तो खालको व्यक्ति व्यक्तिमा सरेको यो 2018 प्रकाशित रिपोर्टहरूमा पनि अर्जेन्टिनाबाट प्रकाशित रिपोर्टहरूमा पनि देखिएको छ। र अहिले पछिल्लो समय क्रुज सिपमै पनि अब त्यो जनावरसँग सम्पर्क नभएका तर त्यो जहाजमा बिरामी भएका मान्छेसँग सम्पर्क भएका मान्छेहरूलाई पनि यो संक्रमण सरेको देखिएको छ होइन। र व्यक्ति व्यक्तिमा सर्दो रहेछ भनेर त त्यसरी इस्टाब्लिस भयो होइन। त्यसबाहेक यो एनिस प्रजातिको यो भाइरस चाहिँ अब पुरानो रिपोर्टहरूले चाहिँ के पनि एउटा शंका उब्जाएको छ भने लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा अगाडि नै सर्न सक्ने, एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुईवटा केसहरू देखि
0: भनेपछि भाइरस पहिलेदेखि उसको उसमा शरीरमा छ र लक्षण देखिरहेको छैन भने त्यो अवस्थामा पनि सर्ने भयो।
1: हजुर, भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि एउटा इन्क्युबेसन पिरियड भन्छौँ हामी होइन, त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसकेका छ, उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाई भइरहेछ, तर शरीरमा लक्षण देखिसकेका छैन होइन, अनि त्यस्तो त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन। अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन, यो 6 देखि 8 हप्तासम्म हुन सक्छ, अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ, तर बडीमा चाहिँ कसै कसैलाई चाहिँ 6-8 हप्तासम्म पनि ढिलो भएको देखिन्छ। मुसासँग निकटता चाहिँ 8 हप्ता अगाडि भएको मान्छेमा पनि पछि 8 हप्ता पछि संक्रमण भएको लक्षण देखिएको छ। अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि नै अरू मान्छेलाई सरेको अथवा त्यो बीचमा लक्षण सुरु हुनुभन्दा अगाडि 1-2 दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो हान्टा भाइरस सरेको देखिएको छ। जस्तो यो चाहिँ कोभिडमा हामीले पहिले देख्यौँ होइन, कोभिडमा पनि सुरुमा त संक्रमित मान्छे लक्षण सुरु भइसकेपछि मात्र अरूलाई सार्छ भनेर विश्व स्वास्थ्य संगठनहरूले पनि भने होइन, तर पछि के देखियो भने संक्रमण हुनुभन्दा के अरे संक्रमणको लक्षण देखिनुभन्दा केही दिन अगाडिदेखि नै सर्न सक्ने रहेछ भनेर देखियो नि कोभिडमा। एन्डिज प्रजातिको हान्टा भाइरसमा पनि त्यो सम्भावना चाहिँ रहेछ भनेर पुरानो रिपोर्टहरूले देखाएको छ।
0: भनेपछि त हान्टा भाइरसको संक्रमण भएको होइन क्षेत्रहरू र देशहरूबाट कोही अब नेपालमा आएको छ र लक्षणहरू देखिएको छैन भने पनि उसलाई त केही समय आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो नि होइन।
1: अब यसरी भनौँ, त्यो भन्दा त फेरि एकदमै ठूलो जालोमा अब हजारौं मान्छे पर्ने भयो होइन, अब जस्तो र त्यसरी त त्यति सजिलै सर्ने भाइरस त होइन यो फेरि होइन, अहिले एकदम थोरै मान्छेलाई मात्रै यो संक्रमणको लक्षण देखिएको छ, 3 जना कि कतिजनाको मृत्यु भएको छ अहिलेसम्म होइन, अनि संक्रमणको पुष्टि भएको पनि त्यही 1 दर्जन जति होलान् मान्छेहरू, अनि थुप्रो मान्छेलाई चाहिँ अब उसमा क्वारेन्टिन अथवा आइसोलेसनमा राखिएको छ र उनीहरूबाट उनीहरूलाई चाहिँ पोजिटिभ देखिएको छैन होइन, अहिलेसम्म त्यो उनीहरूलाई फलो गरिरहेछ। भनेपछि ती मान्छेको वरपर अथवा त्यो क्रुज सिपसँग सम्बन्धित मान्छेहरू होइन अथवा उनीहरूलाई चाहिँ यो प्लेनमा चाहिँ ओसार पसार गर्ने क्रममा होइन उनीहरूसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्ता मान्छेहरूलाई मात्रै अहिले चाहिँ शंकाको घेरामा छन्। अब त्यो समग्र त्यो देश अथवा त्यो सहर अथवा भन्ने भन्दा पनि होइन, त्यो कारणले उनीहरू त फेरि तर विश्व स्वास्थ्य संगठनले सही प्रोटोकल अनुसार तिनीहरूलाई चाहिँ राखिरहेको छ भन्ने अब देखिन्छ, फलो गरिरहेछ, मोनिटर गरिरहेछ भन्ने देखिन्छ। त्यसो हुँदा यदि मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो, साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
0: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन,
1: अहिले छैन।
0: कुन कुन देशमा चाहिँ अब यो जोखिम चाहिँ रहेको छ र त्यहाँ प्रतिबन्ध लगाएको छ के देखिन्छ?
1: युरोप अनि त्यसपछि यो थाइल्यान्ड जस्तो लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ।
0: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जुन भनिएको छ, नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी अप्नाउनु पर्ने देखिन्छ रक्षा?
1: अब अहिले त केही पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा हान्टा भाइरस छैन। अब नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ नि त हामी होइन, त्यस्ता सावधानीहरू मात्रै हुन्। नेपालको मुसामा हान्टा भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एन्डिज भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन, यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न। त्यसो हुँदा मुसाबाट त अहिले हामीलाई खतरा छैन कम्तीमा हान्टा भाइरसको लागि चाहिँ।
0: मुसाजन्य रोगहरू बाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर हान्टा भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
1: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन, मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन, लेप्टोस्पाइरा भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो, अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरबार विहीन अलि सड़कमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन्, अथवा चाहिँ एउटा अलि नेपालको केसमा चाहिँ टिपिकल कस्तो बेला देखिन्छ भने यो बर्खामा जब हामी यो धान रोपाई गर्छौँ नि त्यो पुरा हिलोमा गजगजमा, अब त्यहाँ पनि मुसाको पिसाबहरू हुन्छ अनि त्यो रोपाई गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्टोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ। अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग होइन त्यो होइन, अनि यस्तो चिजहरू चाहिँ अब अलि सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्योमा जानकारी छ।
0: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। डाक्टर, विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं, यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं। अब अनि अलिकति इबोलातर्फ लागौं होइन, इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिएपछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर। इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौँ हामी, यो चाहिँ कस्तो खालको भाइरस हो, हान्टा भन्दा यो कतिको फरक छ?
1: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भर हो नि जुनोसिस भन्ने त्यो किसिमको भाइरस हो होइन। अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन, जसबाट चाहिँ यो पछि फाटाफुट्टै मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ पश्चिम मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन, तर ठ्याक्क यो चमेरामै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ र यो तर अब इबोला चाहिँ हान्टा भाइरस भन्दा हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो होइन त्यो अहिलेको लागि। विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्तौंसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कंगोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ यो मान्छेहरू संक्रमित भएर मृत्यु भइरहेको सुरुमा समाचारहरू आए, त्यहाँ चाहिँ एकदमै युद्धग्रस्त गृहयुद्ध होइन एकदम अशान्ति भएको र अनि सरकारी संयन्त्रहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो। अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठूलो महामारी भयो इबोलाको होइन, हजारौं मान्छेहरू संक्रमित भए, यो दुई तीनवटा देशमा फैलियो होइन, अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो, त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो निको भयो के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन, र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो, त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बने, तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो। अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्डी बुजो भन्छ होइन, बुन्डी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो यो, अनि यस यो बुन्डी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन, यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ होइन, र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन, यसको त्यो भ्याक्सिन पनि छैन, र यसको त्यो पिसिआर गर्ने जुन जाँच छ पिसिआर पनि एकदमै कम उपलब्ध छ होइन, त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्तौंसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो, तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यो प्रजाति डायग्नोस भएको थिएन होइन, अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन, ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन, हामीले पत्ता लगाएर
0: अर्को ठाउँमा सरिसकेको भनेर पनि आइरहेछ
1: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ ठुलो सहरहरू एकदम यो जनसङ्ख्याको हिसाबले पनि धेरै बाक्लो बस्ती भएका सहरहरू होइन, गोमा भन्ने सहर एउटा कङ्गोमा, अर्को युगान्डाको राजधानी कम्पालामा पनि पुगेको भएर त्यो चाहिँ यस र हामीले थाहा पाएका मान्छे भन्दा पनि धेरै बढी मान्छेमा यो छ कि त्यो स्पेसली यो बुन्डी बुजो प्रजातिको लागि चाहिँ टेस्ट पनि धेरै ठाउँमा उपलब्ध नभएको भएर त्यो पत्ता लाग्न नसकेको हो कि भन्ने एउटा ठुलो डर छ र मोडलिङ गर्ने अहिले यो कतितिर फैलिसकेको होला, कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेका हुन्छन् वैज्ञानिकहरूले, त्यसो गर्दा पनि अहिले भनिएको संख्याभन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको र यो चाहिँ अहिलेसम्मको सबभन्दा ठूलो संक्रमण भनेको महामारी भनेको यो 2013-14 सालको महामारी भन्दा यो ठूलो हुने हो कि भन्ने चाहिँ त्यो अनुमान छ।
0: हजुर, जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो। अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
1: हजुर, अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि अब जस्तो नाकबाट रगत आउने, रगत खोक्दाखेरि रगत आउने अथवा कालो दिशा जाने, कालो दिशा भनेको चाहिँ यो आन्द्रा यो पाचन प्रणालीको माथिल्लो भागतिर ब्लिडिङ भयो भने चाहिँ त्यो दिशासम्म पुग्दाखेरि कालो हुन्छ होइन, कालो दिशा जाने त्यस्ता चिजहरू भएर अनि सकमा गएर मृत्यु हुने होइन, यो चाहिँ हेमोरेजिक फिभरको प्रकार हो।
0: भनेपछि धेरै ढिला भएपछि यो चाहिँ हेमोरेजवाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन। जस्तो अलिकति इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि, यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ? यो
1: पनि अब यो कोरोना भाइरस जस्तो अब हावाकै उसले मात्रै सर्दैन होइन, भन्नु खोजेको अब कोभिडमा चाहिँ तपाईँ र म एउटै कोठामा छौँ, तपाईँ कोठाको एउटा कुनामा हुनुहुन्छ, म 10 फिट पर अर्को कुनामा छु भने पनि सर्न सक्छ कोरोना भाइरस होइन, हावाबाटै सर्न सक्छ। त्यो एकदमै मसिनो एरोसोल्स भन्छौँ जुन चाहिँ हावामा टाढा टाढा पुग्छन् त्यस्तोबाट पनि सर्न सक्छ होइन। अब इबोला चाहिँ त्यसरी सर्दैन होइन, इबोला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको ऱ्याल सिँगान होइन अब दिसा पिसाबहरूसँग चाहिँ सम्पर्कमा आइयो भने होइन अनि मात्रै सर्ने हो अधिकांश त। अनि अब हामीले त्यही भएर सावधानी अप्नाउँदाखेरि त्यो निकट सम्पर्कमा नजाँदाखेरि अलिक टाढा बस्दाखेरि चाहिँ सुरक्षित हुन्छौँ।
0: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन?
1: त्यो त बस्नै पर्छ आइसोलेसन। अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने चाहिँ होइन तपाईँबाट अरूलाई सर्ने सक्छ, लामो समयसम्म तपाईँबाट अरूलाई सर्न सक्छ होइन, अनि यो चाहिँ अब तपाईँको निको नहुन्जेल होइन तपाईँबाट चाहिँ यो ऱ्याल सिँगान अथवा यस्ताबाट सर्न सक्छ अथवा तपाईँले खोक्दाखेरि एकदम नजिक त्यो अर्को मान्छे छ भने अब मसिना थुक्का छिटाबाट पनि सर्न सक्छ होइन, त्यो नजिक एउटा केही फिटभित्रको दूरीभित्र होइन। अब त्यस्तो भएको भएर त यसमा त हामी संक्रमित मान्छेलाई आइसोलेसनमा राख्छौँ नै, राख्नुपर्छ नै होइन। अब संक्रमित मान्छेसँग अब चाहिँ यो हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ क्या. भन्नु खोजेको जस्तो यो के भन्छ अन्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट छ महिनापछि पनि सर्ने त्यो चाहिँ यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ होइन. छ महिना सरेको रिपोर्ट होइन कि तर त्यो पिसिआर गर्दाखेरि चाहिँ अन्डकोषमाको त्यो वीर्यमा चाहिँ होइन त्यो हान्टा भाइरस देखिएको छ महिना पछि पनि होइन. छ त्यस्तो अध्ययनले देखाएको छ भने इबोला चाहिँ जीवित भाइरसै पनि महिनौ पछाडि त्यसरी देखिएको छ. तर त्यो भनेको चाहिँ संक्रमण भएर निको भएको मान्छेसँग तपाईँले हात मिलाउनुभयो गफ गर्नुभयो होइन तपाईँले चाहिँ त्यो छुने भयो भने पनि सर्दैन. खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन. अब त्यो चाहिँ अब साँच्चै नेपालमा इबोला आएछ हान्टा भाइरस आएछ कोही कोही मान्छे संक्रमित भएछन् होइन अनि र उनीहरू निको भएछन् भने पनि अब त्यस्तो कुराहरू त अब सावधानीका कुराहरू त सिकाइन्छ होइन. अहिले हामीले त्यसको बारेमा चासो खासै राख्नु परेन. खालि तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बधिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौ. संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ. कन्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ.
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
4: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin.
6: World's number one tire brand.
7: Classic Tech 60th anniversary offer. Jati ma chahiyo, teti ma paiyo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
8: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बात रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ. फोन नम्बर 01-4110-6096 98514-2463.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग नेपालमा इबोला, हान्टा भाइरस लगायतका अन्य संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: विशेष गरेर जुन हामीले हान्टा र इबोलाको चर्चा गर्यौं, यो बाहेक पनि हाम्रो नेपालमा चाहिँ यतिखेर यो मौसममा चाहिँ कस्ता खालका संक्रामक रोगहरू चाहिँ देखा पर्न सक्छ?
2: अब हाम्रो गर्मी चढ्दैछ होइन, अनि बर्खा पनि अब भइरहेकै छ, अनि अब मनसुन सुरु हुँदैछ होइन। यो मौसममा देखिने भनेको चाहिँ बढी एउटा त यो अलि हामीले विचार गर्नुपर्ने यो लामखुट्टेबाट सर्ने रोगहरू हो होइन। अहिले चाहिँ देशभरि नै धेरै देखिएको भनेको डेङ्गी हो होइन। डेङ्गु ज्वरोको लक्षणहरू त अब हामी सबैलाई थाहा छ होइन, ज्वरो आउने, टाउको दुख्ने, अनि त्यसपछि यो विशेष गरी आँखाको पछाडि होइन टाउको दुख्ने धेरैलाई, कसै कसैलाई यो डाबरहरू पनि आउँछ होइन। अनि त्यसपछि अब गाह्रो हुँदै गयो भने मान्छे बढी कमजोर हुने, वाक वाकी बान्ता हुने, पेट दुख्ने, र अब कसै कसैलाई त्यही अघि इबोला भने जस्तै हेमोरेजिक फिभरसम्म पनि हुनसक्छ होइन। तर एउटा डेङ्गी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, निश्चित यो विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन, पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, तर यो यता कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। यो अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना, प्रदूषित पानीहरू, कीटाणुको भएको त्यस्तो पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन। भनेपछि यसमा चाहिँ हामीले मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर मात्रै पानी खानु पर्यो कि चाहिँ एकदमै त्यो फिल्टर गरिएको होइन त्यस्तो पानी खानु पर्यो।
1: भनेको सुरुमा अब यो मौसममा देखा पर्ने भनेको एउटा किटजन्य रोग भन्यो भयो, अर्को चाहिँ पानी
2: होइन, त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन। भनेपछि यसमा

0: अब यो किटजन्य र पानी जन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ?
1: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन, अब सामान्य रुगाखोकी गराउने धेरै थरी भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ। अलि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन, एउटा चाहिँ इन्फ्लुएन्जा भयो। इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ। अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै वात धेरै केस बढेको देखिन्छ अनि फाटोफुटो चाहिँ गर्मी वर्षैभरि यो केसहरू देखिन्छ। गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ। र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त, हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिणी गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले, अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन। अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छन् होइन, त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ। अनि अब अर्को अलि कडा संक्रमण हुन सक्ने भनेको कोभिड हो, तर अब कोभिड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिकिस्त भएर आइसियू जाने होइन, कडा निमोनिया हुने त्यस्तो सम्भावनाहरू चाहिँ पहिलाभन्दा धेरै कम भएको छ। तर खालि के भने अब केही गरी यो कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरूभन्दा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ। त्यस्तो भयो भने चाहिँ हाम्रो अब यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्।
0: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन, त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन। जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ, हान्टा भाइरस भनौँ या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि, यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ, कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
1: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन, हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन। जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन, त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखाएको छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन, अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन, र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन, उसले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ। अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन, अब अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटोफुटो देखिन थालिसक्यो होइन, र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन, र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन शरीर त्यो मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ अलि टाढा भगाउने होइन त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन अथवा स्प्रेहरू अब नेपालमा स्प्रे त्यति उपलब्ध छैन होइन त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन्
0: शुद्ध झुल प्रयोग गर्ने
1: अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबैभन्दा महत्वपूर्ण भयो। केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ, बरु हामी आफू चाहिँ जोगिन्छौँ ठुला

0: मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन सावधानी पनि अप्नाउँदैन त्यसो हुँदा उनीहरूलाई चाहिँ जोगाउन अलि ठुला मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो. अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्त्वपूर्ण छ होइन. काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि क्या एकदमै धेरै देखिन्छ. अनि हामी त अलिअलि त्यो यहाँको कीटाणुहरूसँग अभ्यस्त हुन्छौँ धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैनन्. अनि उनीहरूले नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि चाहिँ के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या. म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन. अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने म पहिला अङ्ग्रेजीमा भन्छु होइन बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन. भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ ताछेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो ताछेपछि त्यो केरा खान मिल्यो होइन किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर किटाणु भए पनि भित्र सफा हुन्छ होइन. अब ताछेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन. के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन. अर फर्गेट इट भनेपछि हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो के भन्छ यो पानीपुरी खान्छौँ चना चटपटे खान्छ अब त्यो सबै काँचो हुन्छ त्यहाँ होइन त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ त्यो अब जसले बनाइराखेको हुन्छ उसको हात अब उसलाई के भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि जानेर त उसले तपाईँलाई रोग सार्दैन तर उसलाई आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन हाम्रो अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
1: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदै
0: नखाऊ. अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँहरूले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न घरमा उमालेको पानी मात्रै खान्छु सबै चिज पकाएर खान्छु त्यही पनि मलाई यस्तो डायरिया भयो किन भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँहरूले पानी त उमालेर खानुहुन्छ उमालेर सेलाएको पानी होइन खाना पनि पकाएरै खानुहुन्छ तर भाँडो के हुन्छ त भाँडो त हामी धाराको पानीमा माझ्छौँ धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यो भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामीले खास भन्यो भने सफा पानीले पखाल्नुपर्छ
1: अनि मजाले सुकाउने भन्छ होइन
0: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ.
1: यी ससाना कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन. हामीले विभिन्न यो संक्रामक रोगहरू का बारेमा चर्चा गरिरहेका छौँ. अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन. सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन. अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले?
0: हजुर पानीको चाहिँ हामीले केही कुनै कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो. अहिले त आरओ भन्ने प्रविधि भएका फिल्टरहरू पनि छन् जुन असाध्यै प्रभावकारी हुन्छ होइन. अनि अघि भने जस्तै खाना खाँदाखेरि त्यो भाँडा कतिको सफा छ होइन भाँडालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन. अनि साबुन दिसा पिसाब गरिसकेपछि होइन साबुन पानीले हात धुनु पर्यो राम्रोसँग. यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो. त्यो संक्षेपमा भन्दा चाहिँ पानीजन्यबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग. अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन त्यो कुरा. अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो. अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म। यो बजारमा अब मिठो कुरा त पाइन्छ, तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाला अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत सर्ने यो अहिलेको सिजन हो, यो बेला चाहिँ सकेसम्म काँचो चिज हुने काहीँ पनि केही पनि नखाऊ।
1: गर्मी छ, पकाएको खानामा पनि अलिक विशेष ध्यान नै दिनुपर्छ होला।
0: हजुर हजुर, बासी भएको छ, पाकेर निकै समय बाहिर राखिएको छ भने त्यस्तो खाना खानु भएन। केही समय अगाडि चाहिँ बिहेको पार्टीमा चाहिँ चितवनमा धेरै मान्छे चाहिँ संक्रमित भएको, डायरिया भएको, झाडा पखाला लागेको होइन, त्यस्तो भएको थियो। भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो नि पार्टीको त्यो प्लेटहरूमा होइन, लास्टमा सालाद त राखेको हुन्छ, सकेसम्म त्यस्तो सालाद खानै हुँदैन कसैले पनि।
1: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो, बनाउनेले पनि खानेले पनि,
0: बनाउनेले पनि खानेले पनि है। अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्नु पनि, राति सुत्दा झुल ठाङ्ने, घरको झ्याल ढोकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने, अनि त्यसपछि आफ्नो अलिकति विशेष गरी यो लामखुट्टे बढी घुम्ने बिहान साँझ अथवा राति होइन को समयमा चाहिँ लामो बाहुला को लुगा लगाएर मात्रै बाहिर निस्किने, अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मलमहरू लगाउने, र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन, त्यस्ता सावधानीहरू अप्नाउनु पर्छ।
1: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनु पर्छ भनेर हामीले अघि नै भनिसकेका छौँ। विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
0: अहिले नेपालमै त आएको छैन होइन, अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ, त्यहाँ मान्छेहरू कसरी बसेका छन्, त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ, कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको, घरमा होम आइसोलेसनमा राखेको छ, अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन, अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन्, अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो। अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन, मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन, त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो। त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो। र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने, ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ, त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनुपर्छ। मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो, साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन,
0: अहिले छैन। युरोप अनि त्यसपछि यो थाइल्यान्डको लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन, अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ। उहाँहरूले अब यसको लागि गृह कार्य गरिरहनु भएकै होला होइन, अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ, कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो, आफू एकदम चनाखो भएर त्यसलाई याद गर्नु पर्यो। अनि त्यसपछि कतै संक्रमण बढ्न थालेको लक्षण त्यस्तो के अरे समाचारहरू देखियो भने त्यसको लागि अब हाम्रा नेपालीहरू त्यहाँ कति छन्, कति आउने जाने त्यहाँका विदेशी पर्यटकहरू नै अथवा अरू मान्छेहरू आउने जाने क्रम कस्तो हुन्छ, त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो। अनि त्यसका लागि आँकडाहरू हुन्छन्, अनि त्यसअनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि, अथवा त्यस्ता कुराहरू पनि याद गर्नु पर्यो। अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेको छ होइन, त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देख्यो भने त्यसलाई अलि बढी कडा बनाउनु पर्ने हुनसक्छ, फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर्न लगाएर निश्चित किसिमका जानकारी लिने, निश्चित जस्तो यो देशको फलानु ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन लाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने, के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ। अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन, हामीसँग इबोलाको टेस्टको अवस्था के छ मैले बाहिर बसेको हुनाले मलाई यो जानकारी छैन, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन, त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ।
1: जस्तो अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन, भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो।
0: हजुर कङ्गोमा
1: हजुर,
0: अनि भनेपछि त्यो एउटा टेस्ट नै ठुलो प्राथमिकता हो, अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो कसरी राख्ने, त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टुङ्गो त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ अरू विभिन्न साधन स्रोतहरू चाहिन्छ त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने, अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेको छ त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो यहाँ।
1: हजुर व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अपनाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
0: अब हान्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौँ भन्नुपर्छ होइन, विशेष गरी हान्टा भाइरस भन्दा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठूलो डर छ, अनि त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु हाम्रै छिमेकी देशमा फलानु देशमा इबोला आइपुग्यो यस्तो रे उस्तो रे भन्ने खालको होइन भनिरहेको सोसियल मिडियामा गइरहेको त्यस्तो सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो होइन, आधिकारिक स्रोतहरू चाहिँ मात्रै फलो गर्नु पर्यो, कसैले केही भनिहाल्यो अथवा काहीँ तपाईँको सोसियल मिडियामा चाहिँ केही त्यो आइहाल्यो अल्गोरिदमले पठाइहाल्यो केही चिजहरू भने पनि त्यसलाई पत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन होइन, तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन त्यस चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन, यस्ता कुराहरू पनि विचार गर्नु पर्यो।
1: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौँ हामी होइन, सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अपनाउन सुझाव दिनुहुन्छ?
0: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ यो पानी खाना बाटै सर्ने कुराहरू हो होइन इन्फेक्सनहरू हो, त्यसो हुँदाखेरि अब यो विशेष गरी चाहिँ शौचालय जानु अघि के अरे जाँदा आउँदाको सावधानी हुन्छ होइन, साबुन पानीले हात धुने त्यो बाहेक चाहिँ अरू बेला पनि तपाईँ चाहिँ फोहोरसँग सम्पर्क हुँदाखेरि हात धुने अनि त्यसपछि केटाकेटीलाई समय समयमा नुहाइदिने अब यस्ता यस्ता कुराहरू नै मुख्य हुन्, अनि अघि खानाका लागि जुन सावधानीहरू अघि उल्लेख गरेका थियौँ त्यही चिजहरू चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु।
1: डाक्टर म धेरै धन्यवाद दिन चाहन्छु आज स्टुडियोमै आएर हामीलाई इबोला हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा।
0: हस् मलाई पनि यो मौका दिनुभयो आफूले जानेको केही कुराहरू यो बताउन मौका दिनुभएकोमा धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। आज हामीले नेपालमा इबोला, हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन हो।
5: ए, कहाँ बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-88-98-12-35-88-8।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
12: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको समन्वयकर्तामा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समन्वयकर्तामा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, रिपाल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। यसैपछि अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ। गर्मी बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालय विदा दिइएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ़न नसकेको लगानीकर्ताहरूको भनाई छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारले दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाइ छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 137 बीच ढलेका 3 रूख हटाइसकिएको र लाइन फेरि संचालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अमलेखगंज कामाने खण्ड अन्तर्गत टावर नम्बर 46 47 बीच रूख ढल्दा प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्क्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रेल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो 4:15 बजेदेखि हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुई समूह एक यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको छ पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
14: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
13: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
14: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा
2: अथवा 9856711414 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाली साहित्य र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जेठ 15 गतेदेखि जेठ 22 गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स हुने भएको छ। विश्वका प्रसिद्ध कवि, उपन्यासकार, संस्करण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान, पत्रकारको उपस्थितिमा 8 दिने हिमालयन लिटरेचर फेस्टिभल एण्ड आर्ट्स आयोजना हुने भएको हो। कार्यक्रम ठमेलको मल्ल होटलका साथै काठमाडौँका विभिन्न ऐतिहासिक मन्दिर, गुम्बा र पर्यटक स्थलमा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। यसले सहभागीहरूलाई नेपाली परिवेश र संस्कृतिसँग नजिक गराउने अपेक्षा छ। काठमाडौँ महानगरपालिकाले चर्या नृत्य प्रभार र साधक गुरू सम्मान कार्यक्रम गरेको छ। सम्मान कार्यक्रममा गुरू वन्दना, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, नाम संगीति, गुरूकुल्ला, वज्र सरस्वती, काल भैरव, जय जय बागेश्वरी, वज्रवीर महाकाल र वज्र सत्व सत्ताक्षर लगायतका नृत्य प्रस्तुत गरिएका छन्। नृत्यहरूमा 75 जनाले प्रस्तुतिकरण दिएका छन्। वज्रयान बौद्ध दर्शनमा आधारित विभिन्न देवी देवताको स्वरूप, भाव र मुद्रामा आधारित यो नृत्य काठमाडौँ उपत्यकामा बसोबास गर्ने बौद्ध मार्गी समुदायले देवी देवता र प्रीति आह्वान तथा आराधना गर्दा गुप्त नृत्यका रूपमा लिइन्छ। बौद्ध विहार संघ ललितपुरले भावी रणनैतिक योजना तयार पार्न छलफल गरेको छ। काठमाडौँको चन्द्रगिरी रैसटमा भएको दुई दिने छलफलमा बौद्ध विहार संघलाई अगाडि बढ़ाउनका लागि छलफल हुनका साथै विभिन्न विषयमा प्रस्तुति समेत भएको छ। हिजो र अस्ति भएको छलफलमा विभिन्न बौद्ध ज्ञाता, बौद्ध विहार संघका संरक्षक पूर्व अध्यक्षहरू, बौद्ध विहार संघ महिला समूह र युवा समूहका प्रतिनिधिहरूको सहभागिता थियो। र संगीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा कला क्षेत्रमा पुरस्कारबाट सम्मान गरिएको छ। राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोक कला कल्चरल अर्गनाइजेशनले आयोजना गरेको भारत उत्सव 2026 पुरस्कार प्रदान गरिएको हो। अर्गनाइजेशनका महासचिव डाक्टर प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका 3500 भन्दा धेरै कलाकारहरूले भारत नाट्यम, कथक लगायतका लोककला प्रस्तुत गरेका थिए। मे 16 22 तारीकसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा गरिएको थियो। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना, पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स जेठ 15 हुने, नेपाली परिवेश र संस्कृतिसँग नजिक बनाउने उद्देश्य र काठमाडौँ महानगरद्वारा चर्या नृत्य तथा साधक गुरू सम्मान कार्यक्रम सम्पन्न। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
9: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
8: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
8: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
9: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
8: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
9: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
8: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068420003 420001 मोबाइल नम्बर 98576219917 98576567 र 98451 20736।

0: Extreme energy drink.
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्भवको छ। शेयर गर्दिन कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-6।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: राख्नुहोस् न, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Media Extreme Energy Drink.
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि, अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: दलित हो अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: पक्नुस् नि, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँच अनि मात्र विश्वास गर।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

लागि प्रस्ताव पेश गर्ने लगायत कार्यसूची रहेको प्रदेश सभाका सचिव गोविन्द पौडेलले जानकारी दिनुभएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ पाँच गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो। यस्तै लुम्बिनी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाथीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाथीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सुस्वीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-4-93-552-4-94-582-7-78।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: extreme energy drink.
1: ए बाबु हजारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयबुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज। नेपाली मुभीज च्यानल।

0: Extreme Energy Drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सुरक्षाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
8: अब बाँकी समाचार, ललितपुर जिल्ला अदालतले कांग्रेस नेता धनराज गुरूङकी पत्नी ज्योति गुरूङलाई सबूतसहित प्रतिउत्तर पेश गर्न आदेश दिएको छ। मितिरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछेकी गुरूङलाई 21 दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले 3 पुस्ते विवरण नै खुलाएर धनराज गुरूङकै पत्नी ज्योति भन्दै खुलाइएको छ। सूचना अनुसार बोध विक्रम थापाले ज्योति विरूद्ध लेनदेन मुद्दा दायर गरेका थिए। त्यस अनुसार जिल्ला अदालतबाट गुरूङको नाममा जारी भएको म्याद बदर भई 2083 साल जेठ 5 भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 105 उपदफा 22 बमजिम 21 दिने सूचना जारी गरिएको उल्लेख छ। म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानून बमजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ। बेलायती र भारतीय सेनामा काम गरेका पूर्व सैनिकहरू मिलेर खोलेको सो सहकारीको 12.5 करोड़ हिनामिना गरेको आरोप छ। उनलाई पूर्व कर्मचारीहरू ज्योति बहादुर भण्डारी, सुजन साक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीहरूको दावी छ। घोटाला गरेको रकम फिर्ता गर्न पटक पटक ताकेता गर्दा समेत रकम फिर्ता नगरी ज्योति फरार भएको जाहेरीमा उल्लेख छ। उनी विरूद्ध यसअघि रेड कर्नर नोटिस समेत जारी भएको थियो।
7: अब अन्तर्राष्ट्रिय समाचार, अमेरिका र इरान बीच जारी शान्ति वार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि जारी तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट आयलको मूल्य प्रति ब्यारेल करिब 1.5% घटेर $79 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्यमा 5% भारी गिरावट आई प्रति ब्यारेल करिब $92 कायम गरिएको छ। फेब्रुअरी 28 युद्ध शुरू भए प्रायता विश्वको कुल तेल आपूर्तिको करिब 20% हिस्सा ओगट्ने रणनीतिक हर्मुज जलमार्ग बन्द प्राय अवस्थामा थियो। अहिले दुवै मुलुकले उक्त जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्, जसले आपूर्ति श्रृंखला सुध्रने संकेत गरेको छ। यसैबीच पश्चिम एसियामा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न निर्देशन दिनुभएको छ। वार्ता व्यवस्थित र रचनात्मक ढंगले अघि बढ़िरहेको भन्दै उहाँले आफ्ना प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। यसअघि दुवै पक्षले वार्ताका लागि सकारात्मक प्रयास भइरहेको बताएका थिए।
8: र अब खेल समाचार। सात महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल आज दिउँसो 4:45 बजे गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरू रंगशालामा शुरू हुनेछ। आठौं संस्करणसम्म आइपुग्दा 6 पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ। यसपटक टोलीमा अनुभवी र युवा खेलाड़ीको सन्तुलित संयोजन देखिन्छ। टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी साम्बा र सविता राणाको खड्कनी छ। यी दुवै अनुभवी खेलाड़ीले चोटका कारण प्रतियोगिता गुमाएका छन्। 6 टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ। समूहमा भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव छन्। त्यसैले सेमी फाइनलमा नेपालले बलियो प्रतिद्वन्दीको सामना गर्नुपर्ने लगभग निश्चित छ। नेपालले जेठ 17 श्रीलंकासँग खेल्ने तालिका छ। सेमी फाइनल 20 र फाइनल खेल 23 गते हुने तालिका छ।
7: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: बागमती र गण्डकी प्रदेशको वर्खे अधिवेशन आज शुरू हुँदै लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज पेश हुने।
7: मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढ़्यो। वैशाख महिनाभर भएका 124 दुर्घटनामा 12 जनाको मृत्यु।
8: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज पनि तातो हावा चल्ने। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरमा धमाधम विद्यालय बन्द गरिँदै।
7: अमेरिका र इरान बीच शान्ति सम्झौता हुने चर्चाले कच्चा तेलको मूल्यमा गिरावट। हतारमा कुनै पनि सम्झौता नगर्न ट्रम्पको निर्देशन।
8: र सात महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दै।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
10: AIO?
11: Yes, AIO. All in one mart. The best place for shopping.
10: के छ र हो खास त्यहाँ?
11: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
10: वाउ, कहाँ छ र यो?
11: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
12: All in one mart, helping make your life easier.
13: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
13: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिस
15: दलित अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
16: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
17: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
14: किरा लाग्छ, हाल त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना:
8: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू: सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण: अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता: एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी: एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू: धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
9: जसको नाम नै पर्याप्त छ,
10: दिदी बहिनी,
9: दिदी बहिनी,
10: दिदी बहिनी,
9: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
10: हामी
9: गर्न सक्छौ,
10: गर्न सक्छौ।

0: नेपालको संविधानको धारा 39(4)मा बाल बालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने उल्लेख छ भने धारा 51(1)मा राज्यका नीति अन्तर्गत 6(3) बाल श्रम लगायत सबै श्रमका शोषण अन्त्यको प्रतिबद्धता गरिएको छ। बाल बालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बाल श्रम हो। विशेष गरी घरेलु तथा होटल, रेस्टुरेन्ट, उद्योग, यातायात, सड़क, सीमा वा पार सामानहरू ओसार पसार गर्न तथा अन्य क्रियाकलाप गर्न बाल बालिकाको प्रयोग हुने गरेको पाइएको छ। त्यसैले यस्ता किसिमका प्रचलित कानूनले निषेध गरेका कुनै पनि क्रियाकलापहरू नगराउन अनुरोध।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: रारा चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी किताका गत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाएको छ। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्। यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाएको छ। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तह छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका 50 स्थानीय तह रहेका छन्। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणको लागि अधिकार तोकिएको जानकारी दिनुभयो। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाण्डुमा प्रदर्शन गरेका छन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण भएर लामो समयसम्म रोस्टरमा नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले आज काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका हुन्। भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको 2 वर्षसम्म पनि रोजगारदाताको छनौटमा नपरे नाम हट्ने भएकोले 2 वर्ष म्याद थप्कन उनीहरूले माग गरेका छन्। साथै उनीहरूले भाषा तथा सिप परीक्षा उत्तीर्ण भएकाहरूको फाइल पुनः रोजगारदातासम्म पुर्याउन माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रम मन्त्री विरूद्ध नाराबाजी समेत गरेका छन्। तनहुँमा 126 मेगावटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 227 मिलियन अमेरिकी डलर 30% सो पुँजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। अर्धा जलाशय युक्त उक्त आयोजनाको बाँध तनहुँको बन्दीपुर 6 र देवघाट गाउँपालिका 3 पर्दछ। विद्युत गृह कर्मचारी आवास मुख्य सुरूङ देवघाट गाउँपालिका 3 र 4 पर्दछ। श्रेष्ठले विद्युत गृह तथा कर्मचारी आवास निर्माणको लागि आवश्यक करिब 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको जानकारी दिनुभयो। उदयपुरको त्रियुगा नगरपालिका 12 स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका 4 बिरामी परेका छन्। 1 अवस्था गम्भीर रहेको छ। साधना टोलका स्थानीय छिमेकी राधा बुढा थोकीको अनुसार विषाक्त खानाका कारण 23 वर्षीय हेमा बुढाथोकी, उनका 5 वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरू 14 वर्षीय यशोदा र अर्का 9 वर्षीय यासिका बुढाथोकी रहेका छन्। छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दाल सहितको खाना खाएको र शनिबार रातिदेखि बान्त तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारको लागि जिल्ला अस्पताल लगेको बताउनु भएको छ। र नेपाली बजारमा सुन चाँदीको मूल्यमा उतार चढ़ाव आइरहेको छ। हिजो 2000 भन्दा बढ़ीले घटेको सुनको मूल्य आज भने बढ़ेको छ। आज सुन प्रतितोला 1900 रूपियाँले बढ़ेर तोलामा 2,92,800 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन हिजो सुन 2,90,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै गरी चाँदीको मूल्य तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो प्रतितोला 5,010 रूपियाँमा कारोबार भएको चाँदीको मूल्य आज 5,150 रूपियाँ निर्धारण भएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: ए चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको पाचनक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Nipponia. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
1: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
0: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
2: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर सामान ल्याऊ भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन।

0: सुषमा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओमसी दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
2: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
2: ट्राफिक नियमको पालना गरौं सुरक्षित यात्रा सुनिश्चित गरौं
3: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: दलित हो अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: आइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाई खाएको छु मैले लाग्नलाई के चाहियो तपाईँहरूलाई
2: हामीलाई शान्ति चाहियो मानवता चाहियो
3: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
1: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू,
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: होइन मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु, होइन यो अपाङ्गता अधिकार भनेको के रहेछ?
7: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
6: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
7: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
8: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
10: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भूमि हो।
12: हाम्रो वन, हाम्रो धन, डरौलो बाटो जोगाउन गरौँ जतन। वनमा डरौलो लगाउने कानूनी अपराध हो। डरौलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: जसको नाम नै पर्याप्त छ,
15: दिदी बहिनी,
14: दिदी बहिनी,
15: दिदी बहिनी,
14: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
15: हामी गर्न सक्छौ,
14: गर्न सक्छौ।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: एकपटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
8: ल बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
9: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
8: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
9: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
8: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
9: फोन 068-26-144 98-510-16-094 98-476-39691

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: Celebonia Extreme Energy Drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है। हो,
5: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मन्त्री परिषदको बैठक 3:30 बजे शुरू हुने, गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले सम्बोधन नगर्ने,
0: सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सार्वजनिक सञ्जाल नहेर्न न्यायाधीश र वकिलहरूलाई आग्रह, सर्वोच्चमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बारको आपत्ति,
1: हालसम्म 60 वटा जिल्लामा कुरियर सेवा विस्तार, 338 स्थानीय तहमा भू उपयोग वर्गीकरण,
0: भारतको महाराष्ट्रमा सवारी दुर्घटना हुँदा 14 जनाको मृत्यु, 26 जना घाइते,
1: र नेपालका 2 खेलाडीले यू T20 लीग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मन्त्री परिषदको बैठक आज बस्दैछ। दिउँसो 3:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको हो। बैठकमा हुने छलफलको एजेण्डा बारे भने जानकारी नगराइएको प्रधानमन्त्रीकी प्रेस विज्ञप्ति दीपा दाहालले बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने हुनुभएको छ। शाहले आफूले सम्बोधन नगर्ने भन्दै त्यसका लागि राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ। शाहले मन्त्री परिषदबाट निर्णय गराई सम्बोधन गरिदिन आग्रह सहित राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। गणतन्त्र दिवसको दिन सैनिक मञ्च टोडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहिआएको छ। समारोहमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्छ। स्रोतका अनुसार समारोहमा नबोल्ने विषयमा शाहले यस अघि नै राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। अहिले पत्र नै पठाएर आग्रह गरिएको हो। संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएको, प्रत्येक महिनाको 1 दिन संसदसँग प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शाह गणतन्त्र दिवस मूल समारोहमा पनि नबोल्ने हुनुभएको छ।
1: सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोको मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गर्नुभएको छ। आज काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा उहाँले सार्वजनिक सरकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायको मनोविज्ञानमा असर पार्न सक्ने बताउनुभयो। कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ। न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रिया भन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले त्यस दिन अनलाइन र सोशल मीडिया नहेर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो।
0: नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको हो। उहाँले गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनैतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिनुभयो। उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ।
1: सरकारले हालसम्म 60 वटा जिल्लामा कुरियर सेवा विस्तार गरेको छ। सरकारी सेवा वितरण प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास स्वरूप हुलाक सेवा विभागले कुरियर सेवा विस्तार गर्ने कार्यलाई तीव्रता दिएको हो। सेवा विस्तार भएसँगै उक्त जिल्लाहरूमा राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायतका कागजात घरमै पुर्याउने कार्य भइरहेको विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताउनुभयो। विभागका अनुसार कार्यक्रम शुरू भए यता हालसम्म 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी समेत गरिएको छ। तीमध्ये 1,635 राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागले जनाएको छ।
0: देशभर 338 स्थानीय तहले भू उपयोग वर्गीकरण गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसन्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन्। ती स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्तागत सकेका हुन्। देशभरका 169 स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गरी कित्तागत विवरण संकलन तथा नक्सा अध्यावधि गरेको जनाइएको छ। विभिन्न कारणले 47 स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका थिएनन्। त्यसै गरी 15 स्थानीय तहले कृषि क्षेत्रको मापदण्ड तयार गरी विवरण तयार गरेको जनाइएको छ। भू उपयोग वर्गीकरणको आधार तथा मापदण्ड तयार गरी नक्सा अध्यावधि गर्दै गरेका 134 स्थानीय तह रहेका छन्। आधार तथा मापदण्ड तयार गर्दै गरेका 50 स्थानीय तह छन्। भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले भू उपयोग ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको जानकारी दिनुभयो।
1: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयहरूको संख्या घटाउने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा प्रदेश सरकारले हाल कायम 12 मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने घोषणा गरेको हो। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले आज प्रदेशसभाको 8 अधिवेशनको 6 बैठकमा प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा सो विषय समेटिएको हो। प्रदेश सरकारले संघ सरकारले घोषणा गरेको भिजिट नेपाल 2085 लाभ लिन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचार प्रसार गरिने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: Caledonia. Extreme energy drink.
1: मैले होइन हो बारी कासो लाखको लाइक गरौ एक मुठी पानी तताइदेऊ बा.
2: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो. त्यति पानी आफै तताएर खाइन्छ.
3: के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ.
2: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्. ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ.
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्म नगरपालिका पर्वत.
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी

0: को महाराष्ट्रमा सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। महाराष्ट्रको धुले जिल्लाको मुम्बई आगरा राष्ट्रिय राजमार्गमा आज बिहान भएको भयानक दुर्घटनामा अन्य 26 जना घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार धुलेको लालिग घाटमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते सबैलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। अधिकारीहरूका अनुसार पहिले ट्रिपर ट्रकसँग ठोकिएको थियो। दुर्घटनापछि स्थानीयहरू सहितको टोली घाइतेहरूको उद्धारमा व्यस्त थिए। सोही समय मध्य प्रदेशबाट आउँदै गरेको तीव्र गतिमा रहेको यात्रुवाहक बसले नियन्त्रण गुमाएर पहिले नै क्षतिग्रस्त सवारी साधनहरूसँग ठोकिन पुगेको हो। आजै महाराष्ट्रको रायगढ़ जिल्लामा भएको दुर्घटनामा 8 जनाको मृत्यु भएको छ। रायगढ़को अम्बे नाली घाटमा एउटा स्कार्पियो जीप भीरबाट तल खस्दा 8 जनाको मृत्यु भएको थियो। उद्धार टोलीले दुई शवहरू निकालेर पोस्टमार्टमका लागि पठाएको छ। बाँकी शवहरूको खोजी जारी छ।
1: अब खेल समाचार। ईयू टी20 लीगमा नेपालका दुई खेलाड़ीले मात्र सहभागिता जनाउने भएका छ। बेल्जियममा आयोजना हुने पहिलो संस्करणको लीगमा गोलसन झा र ईशान पाण्डेले मात्र खेल्ने भएका हुन्। लीगका लागि विभिन्न टोलीमा अनुबन्ध भएका रोहित पौडेल, दिपेन्द्र सिंह एरी, लोकेश पम, आसिफ शेख, सन्दीप लामेसाने सोही समयमा आयोजना हुने एसियन गेम्स छनौटका लागि प्रतियोगितामा व्यस्त रहनेछन्। लीगमा रहेका अनिल शाह र ललित राजवंशी भने नेपाल ए टोलीबाट भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कपमा व्यस्त रहने भएकाले लीग गुमाउने भएका हुन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मन्त्री परिषदको बैठक 3:30 बजे शुरू हुने, गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले सम्बोधन नगर्ने,
1: सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्न न्यायाधीश र वकिलहरूलाई आग्रह, सर्वोच्चमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बारको आपत्ति,
0: हालसम्म 60 जिल्लामा कुरियर सेवा विस्तार, 338 स्थानीय तहमा भू उपयोग वर्गीकरण,
1: भारतको महाराष्ट्रमा सवारी दुर्घटना हुँदा 14 जनाको मृत्यु, 26 जना घाइते,
0: नेपालका दुई खेलाडीले मात्र ईयू टी20 लीग खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै संसाथमा हुनेछौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासुना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्म चाहिँ गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुखले त समय त
1: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको किन त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट निहालिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेको छ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नरसिंह केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि?
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै
0: सरकारसँग चाहिँ के
1: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै तितिरको डाँडामा बसेर
0: आइटी
1: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि। उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम।
1: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
0: कि,
1: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेछु र म यही हजुरको मञ्चबाट पनि भइरहेछु। यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यही जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ।
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेछ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने, भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ, होइन भन्नलाई चाहिँ। तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ, होइन? हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा, होइन, हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त, तर उहाँहरूले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन, होइन? फेरि त्यो 37 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ। फेरि
0: त्यसलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि छ, प्रष्ट लेखिएको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिर्जा प्रसाद गरेर हस्पिटलबाट उठेर आएर जवाब दियो। केपी ओली सरकारले, उहाँ प्रधानमन्त्री न, उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि, त्यो हामीले देखि नै रहेछौँ। तर यसले के चाहिँ बुझाउँछ भने, जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री?
0: भनेको प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलको मान्छ।
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ, न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन त्यहाँ पूर्ण रूपमा। दुईटा समिति बसेर, दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ। समितिहरूमा सबै कुराहरू उठाएर राखिएको छैन, र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ, यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन्, पास गर्न खोजिरहेछन्। अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उचाइ गर्दैनौँ।
0: यसलाई सच्याउनको लागि काङ्ग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलि सुनाउन तपाईँको? यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई सबैलाई समेटेर लिएर जान पनि, सबैलाई मिलाएर लिएर जान पनि, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
0: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा
1: काङ्ग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो, त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदीबहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कंग्रेस पार्टीबाट भन्ने एउटा उहाँहरूमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
0: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलि बढी गर्नुपरिरहेको छ, सिद्धान्त त त्यो होइन फेरि, तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ? तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउने।
1: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ, छिर्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ मलाई हामीलाई सानसानो कामलाई मैले सबैलाई म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
0: अहिले चाहिँ कतिको पुलुप्लेसाको कतिको फोन आइरहेछ त?
1: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
0: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारिदिनु पर्यो भन्ने?
1: यस्तो पारिदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन बुझाएको छु, सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
1: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन,
1: मैले भन्नाले भाषणमा गरेन तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
0: अहिले चाहिँ सरकारले प्राथमिकता दिन्छु
1: भनेर मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नुभयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ,
0: सुनाउनु पनि भयो,
1: सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर, पछाडि पछाडि गाडी, अनि अझै त्यो कुनै त उनै पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेर किन त्यो उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन. त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउनु पनि छ. त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त. भनेरै म यो बाटो बनाइदिन्छु भनेर भन्ने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म योचोटि विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु. मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु, यो यस्तो यस्तो छ, यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै हो.
0: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राजनीति?
1: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ. अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
0: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको?